0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा
0: हजुर नमस्कार गोर्खा रेडियो बेबिसको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम संगीत गंगाको यो साङ्गीतिक साथी म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू हामी भेटाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू चाहिँ यथार्थमा मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहन्छौँ नियालिरहन्छौँ। सायद यसैले पनि हुनसक्दछ आदरणीय श्रोताहरू गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा श्रृङ्खलामा म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूको साथ रहिरहनेछ। हजुर, या आशाको साथ अब नि कार्यक्रमको उठानमा सधैँ जस्तै राख्न चाहन्छु एउटा देशभक्ति गीत, देश बोलेको गीत, देश फेरि बन्छ, यो सुमधुर गीत राख्नेछु र त्यस पश्चात फेरि सङ्गीतका तरङ्गहरूलाई म पस्कदै जानेछु। अहिलेलाई भन्छ यही सुमधुर गीत।

0: यो देश फेरि बन्छ। आदरणीय श्रोताहरू, कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईको उठान गरी मैले एउटा देश बनाउने उद्घोषको गीतबाट गीतकार बी पाण्डेको गीत रचना अनि राजु बरालको स्वर र संगीत रहेको थियो। मलाई यो देशको इतिहास पढ्न मन छ, बनाउँदै बाटो कुलो अघि बढ्न मन छ। हो श्रोताहरू, पक्कै पनि देश बनाउने इच्छा शक्ति बोकेर जब सिङ्गो देशभित्रका देशभक्ति मनहरू उठी, हातमा हात काँधमा काँध मिलाएर उठ्न सक्यो भने, हिमाल पहाड मधेसको एउटै प्रण र एउटै आवाज भयो भने अवश्य पनि यो देश बन्नेछ, देश बन्छ। अनि देश बन्नु भनेको श्रोताहरू आफू स्वयं बन्नु पनि हो। त्यसैमाथि पनि हामी त नेपाली हौ श्रोताहरू, शिरमा सगर माथाको शान बोकेर उठेका जाति हामी, प्रकृतिले कुदेका अनेकौँ सम्पदा र खानीहरू लिएर रमेका नेपाली हामीले जाति धर्म भाषा र संस्कृतिका ऐश्वर्य बोकेर बाँचेका हामीले त यही देश बनाएर यिनै संस्कार संस्कृति र सम्पदा बचाउनु छ। अब त साँच्चै सबै युवा शक्तिका जोस जागर यसै माटोमा छरेर समृद्धिको शिखर उठाउनु छ। एकको घाउ चोटमा अर्काले मलम पट्टी गरेरै भए पनि यो देश बनाउनु छ र यही सन्देश पूर्व मेची र पश्चिमकाली मात्र नभएर श्रोताहरू सिङ्गो नेपाल आमा र यही चन्द्र सूर्य झण्डाले पनि भन्दैछ, ए नेपाली तिमी जुट तिमी उठ तब मात्र देश बन्छ भनेर। हो यस्तै बिम्बको देशभक्ति गीतबाट कार्यक्रम संगीत गंगाको उठान गरिसकेको छु। आजलाई मैले कार्यक्रम संगीत गंगामा यो देशभक्ति गीत पनि राखिनै सकेको छु र अब भने चाहिँ फेरि पनि आदरणीय श्रोताहरू संगीतको लहर प्रस्कर्ने क्रमलाई राख्दैछु र यस क्रममा एउटा युगल गीत
1: र यो गीतमा स्वर रहेको छ प्रमोद खरेल र अस्मिता अधिकारीको।

मायाले बाँधेको संसारमा वास्तवमा आदरणीय श्रोताहरू, एकको खुसी अर्कोको लागि पनि भइदिन्छ अनि अर्कोको दुःख समेत सँगसँगै बाँडेर नै बाँच्ने चाहना हुन्छ। त्यही भएर एउटाको अभावमा अर्कोलाई सुनैको दरबार समेत कौडी लागिदिन सक्छ श्रोताहरू, अनि स्वीकार समेत हुँदैन त्यस्ता दरबार माया गर्नेहरूलाई। वास्तवमा श्रोताहरू, माया भित्र बास्न गुमेको फुल जस्तै अनि पानी सुकेको मूल जस्तै भएर कोही पनि बाँच्न चाहँदैन। होस गुमेको पागल जस्तै बन्ने हो भने प्रेमीहरू मायाको नाम सुन्ने साथ भाग्ने गर्दथ्यो होला। बरु श्रोताहरू, प्रेमीहरू जीवनका सारा दुःखहरू सङ्घाल्न तयार हुन्छन्, तर एक अर्काबीच टाढा भएर कुनै खुसीहरू कुनै सुनको दरबार रोज्दैनन्। हो यो गीतले पनि हो यस्तै यस्तै भाव पोखेको थियो। क्षितिज सापकोटाको गीत रचना, दीपक राज विश्वकर्माको सङ्गीत अनि प्रमोद खरेल र अस्मिता अधिकारीको स्वर रहेको थियो। हुन पनि आदरणीय श्रोताहरू, जहाँ टक्क अल्झेर मायाको जालमा मन परिसकेपछि त्यहाँ मायाको खातिर ठुलै बन्दोबस्ती भइदिन्छ। सुनकै कचौरीमा गाईको बिगौती मात्र होइन श्रोताहरू, उनको पछ्यौरीमा झिलझिल सितारा जोडेर पकाउने काम सुरु हुन्छ, घुर्की देखाउने काम सुरु हुन्छ।

सुखमा साथ दुखमा साथ यही हो जीवनको साँचो साथ, बनेर दीप हटाउनु छ जीवनको अध्ययारो रात। आदरणीय श्रोताहरू, एउटा प्रमिल भाव मायाको संसार अलौकिक र मखमली हुने भएकोले शुद्ध विचार र पवित्र मन बोकेर खुसीका साथ जीवन बिताउनको लागि साँचो माया भनेको सुख दुःखमा सँगसँगै हुनु नै हो, र त्यो मधुर प्रेमलाई बचाइ राख्नलाई दुवैले साहस र अठोटको प्रखर लगाउन सक्नुपर्छ भन्ने सन्देश थियो प्रस्तुत गीतको, जसमा शब्द रचना रहेको थियो गीतकार एनपी परदेशीको भने, सङ्गीत थियो हरि लम्सालको, र श्रोताहरू स्वर रहेको थियो गायिका मेनुका पौडेल र हरि लम्सालको। वास्तवमा आदरण श्रोताहरू, यति भए प्रेमीहरूलाई कुनै हिरा मोती धन सम्पत्ति चाहिँदैन।

चाहिँदैन धन सम्पत्ति। आदरणीय श्रोता, मायामा विश्वास आड अनि भरोसा भइदिएमा त्यहाँ दुनियाँको कुनै धन दौलत सुन चाँदी हिरा मती ऐश्वर्य गौण भइदिन्छ। सागरको लहर जस्तै बनेर बरु नजिक भएर हृदयलाई नै हरदम छोएर बस्ने चाहना हुन्छ अनि सँगै जिउने र मर्ने सम्मको दरिलो विश्वास भइदिन्छ। हो, यस्तै यस्तै भाव बोलेको अझ भनौ श्रोताहरू, मखमली मायाको त्यही पवित्र भावना टिपेको गीत थियो। गीतकार घनबहादुर थापा मगरको गीत रचना, ताराप्रकाश लिम्बुको सङ्गीत अनि आनन्द कार्की र सबिना कार्कीको स्वरमा। हुन पनि आदरणीय श्रोताहरू, प्रेमीहरूको चाहना भनेको आफ्ना प्रेमीहरूले जस्तै आधी हुरीमा समेत आफ्नो हात थामेर मायाको साथैमा बाँच्ने रहर भइदिन्छ।